हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं र अब प्रस्तुत छ केही लोक तथा आधुनिक गीतहरू। तौनो श्रोता कार्यक्रमको पहिलो सांगीतिक गोषीले स्वीकार्नुहोस् रामकृष्ण ढकालको स्वरमा जहाँ शब्द अनि संगीत छ गुनु खत्रीको।

0: लोक तथा आधुनिक गीतहरूको प्रसारणपछि श्रोता अब पालो समाचारको।
1: यो आकाशवाणी हो भूपेन्द्र सिंहबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले सबै देशहरूलाई अन्तर्राष्ट्रिय समुद्री मार्गहरूको सुरक्षा सुनिश्चित गर्न र नाविकहरूलाई सङ्घर्षसँग सम्बन्धित खतराहरूबाट सुरक्षा दिने आह्वान गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी फ्रान्समा जारी G7 शिखर सम्मेलनमा आफ्नो भ्रमणको दोस्रो दिन आज विभिन्न उच्चस्तरीय कार्यक्रममा भाग लिनुहुनेछ। केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रौद्योगिकी मन्त्री अश्विनी वैष्णवले भारत एक प्रमुख इलेक्ट्रोनिक्स उत्पादन केन्द्रको रूपमा उदाएको बताउनु भएको छ। रक्षा मन्त्री राजनाथ सिंहले वित्त वर्ष 2025-26 भारतको वार्षिक रक्षा उत्पादन 78,000 करोड रुपियाँ पुगेको बताउनु भएको छ र राष्ट्रिय परीक्षा एजेन्सी NTAले आगामी नेट परीक्षालाई ध्यानमा राख्दै विद्यार्थीहरू र अभिभावकहरूलाई घोटालाबाजहरूबाट सावधान रहन आग्रह गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले सबै देशहरूलाई अन्तर्राष्ट्रिय समुद्री मार्गहरूको सुरक्षा सुनिश्चित गर्न र नाविकहरूलाई सङ्घर्षसँग सम्बन्धित खतराहरूबाट सुरक्षा दिने आह्वान गर्नुभएको छ। फ्रान्समा G7 शिखर सम्मेलनको आउटरिच सत्रमा बोल्नुहुँदै प्रधानमन्त्री श्री मोदीले पश्चिममा जारी सङ्घर्षका कारण विश्व व्यापार अवरुद्ध भएको र यसले जनधनको क्षति भएको बताउनुभयो। पश्चिम एसियामा स्थिरता कारण समुद्री व्यापारमा बढ्दो खतरा र मानवीय क्षतिको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री श्री मोदीले भन्नुभयो, वैश्विक समुद्री व्यापारको माध्यमबाट सबै देशहरूलाई जोड्ने समुद्री यात्रीहरूको सुरक्षा सुनिश्चित गर्नु सबैको जिम्मेवारी हो। प्रधानमन्त्री नरेन्द्र मोदी आज साँझ पेरिस पुग्नुहुनेछ। भारतीय समुदायका मानिसहरू प्रधानमन्त्री श्री मोदीको आगमनको उत्सुकताका साथ प्रतीक्षा गरिरहेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी फ्रान्समा जारी जी शिखर सम्मेलनमा आफ्नो भ्रमणको दोस्रो दिन आज विभिन्न उच्चस्तरीय कार्यक्रममा भाग लिनुहुनेछ। आज साँझ हुने अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको द्विपक्षीय बैठकमा भने विश्वको ध्यान केन्द्रित भएको छ। विगत वर्ष फरवरी 2025 वाशिङटन डिसीमा भएको अन्तिम भेटपछि दुई नेताबीच यो पहिलो बातचित हुनेछ। बैठक अवधि दुवै पक्षले भारत अमेरिका द्विपक्षीय सहयोगलाई विभिन्न क्षेत्रहरू
2: जी लवली देखिए प्रधानमन्त्री नरेन्द्र मोदी और अमेरिका के राष्ट्रपति डोनाल्ड ट्रम्प की जो मुलाकात है ये कई मायनों में हम है। हालांकि दोनों नेता कल ग्रुप फोटो और वर्किंग सेशन के समय मिले थे, लेकिन अब सबकी निगाहें इस द्विपक्षीय मुलाकात पर टिकी हुई है। ऐसा माना जा रहा है कि दोनों नेताओं की मुलाकात के दौरान पश्चिम एशिया संकट को लेकर बात हो सकती है। देखिए भारत हमेशा से शांति और बातचीत का पैरोकार रहा है, ऐसे में उम्मीद जताई जा रही है कि इस मुद्दे पर व्यापक बातचीत हो सकती है। इसके अलावा दोनों देशों के बीच ट्रेड डील की प्रगति पर भी बात हो सकती है। भारत ऊर्जा सुरक्षा के मुद्दे पर भी बात कर सकता है, क्योंकि पश्चिम एशिया का संकट हो या अन्य कोई भी भू राजनीतिक तनाव हो, ऊर्जा क्षेत्र पर व्यापक असर पड़ने की आशंका बढ़ जाती है। ऐसे में इस मुद्दे पर प्रमुखता से बात हो सकती है। इन मुद्दों के अलावा श्री मोदी और श्री ट्रम्प भारत अमेरिका के द्विपक्षीय व्यापार के सभी पहलुओं पर भी चर्चा कर सकते हैं। लवली।
1: उपराष्ट्रपति डाक्टर सीपी राधाकृष्णनले आज उपराष्ट्रपति भवनमा स्वतन्त्रता सेनानी वाञ्चीनाथनलाई उनको पुण्यतिथिमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभयो। श्री राधाकृष्णनले सामाजिक सञ्जाल पोस्टमा भन्नुभएको छ, वाञ्चीनाथन भारतको स्वतन्त्रताका लागि समर्पित हुनुहुन्थ्यो र औपनिवेशिक शासन र स्वदेशी आन्दोलनको ब्रिटिस दमनलाई निडर भई चुनौती दिनुभएको थियो। विदेश मन्त्री डाक्टर एस जयशंकरले आइसल्याण्डका विदेश मन्त्री थोर्गेदुर क्याट्रिन गुन्नर सद्देललाई र त्यहाँका जनतालाई उनीहरूको राष्ट्रिय दिवसको अवसरमा बधाई दिनुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री जयशंकरले भारत र आइसल्याण्ड बीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको छ। केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रौद्योगिकी मन्त्री अश्विनी वैष्णवले भारत एक प्रमुख इलेक्ट्रोनिक्स उत्पादन केन्द्रको रूपमा उदाएको बताउनुभएको छ। उहाँले भारत अब इलेक्ट्रोनिक्सको विश्वको छैटौँ ठूलो निर्यातकर्ता भएको बताउनुभएको छ। पुणेको रञ्जन गाउँ MIDCमा अमेरिकी कम्पनी जाविलको नयाँ निर्माण सुविधाको उद्घाटन गर्नुभएपछि उहाँले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत एक वैश्विक इलेक्ट्रोनिक्स उत्पादन गन्तव्यको रूपमा परिणत भएको छ र विश्वभरिका बजारहरूमा उत्पादहरू निर्यात गरिरहेको छ। उहाँले आगामी वर्षहरूमा देशले विश्व को दोस्रो ठूलो इलेक्ट्रोनिक्स निर्यातकर्ता बन्ने लक्ष्य राखेको बताउनु भएको छ। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले मोनाकोका शासक अल्बर्ट द्वितीयसित भेट गर्नुभयो। एक सामाजिक मिडिया पोस्टमा श्री गोयलले भन्नुभयो, नवीनता र उदयमान प्रौद्योगिकीहरूको क्षेत्रमा भारत मोनाकोको साझेदारीलाई अगाडि बढाउने विषयमा चर्चा भएको थियो। उहाँले आगामी दिनमा भारत र मोनाको बीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो। यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। रक्षा मन्त्री राजनाथ सिंहले

वर्ष 2025-26 भारतको वार्षिक रक्षा उत्पादन 78,000 करोड रुपियाँ पुगेको बताउनु भएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री सिंहले भन्नुभयो, यो उपलब्धि गत वित्त वर्षमा 154,000 करोड रुपियाँको उत्पादनको तुलनामा 15% भन्दा अधिकको प्रभावशाली वृद्धि हो। यो वित्त वर्ष 2020-21 तुलनामा 110% वृद्धि हो, जब यो आँकडा 84,000 करोड रुपियाँ भन्दा अधिक थियो। श्री सिंहले भन्नुभयो, स्वदेशी रक्षा उत्पादन वित्तीय वर्ष 2013-14 4,746 करोड रुपियाँबाट 4 गुणा बढेको छ। भारतले अफगानिस्तानमा 5 टन अत्यावश्यक औषधि पठाएको छ। विदेश मन्त्रालयले भनेको छ, यसले अफगानिस्तानका जनताको कल्याणका लागि मानवीय सहायता प्रदान गर्ने देशको प्रतिबद्धतालाई पुष्टि गर्दछ। कृषि एवं प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरणका अध्यक्ष अभिषेक देवका अनुसार भारतको कृषि सम्बन्धी खाद्य उत्पादनको निर्यात बढेर 500 पुगेको छ। भारतले यो उपलब्धि अमेरिका, ब्राजिल, चीन र युरोपीय संघ जस्ता प्रमुख वैश्विक निर्यातकर्ताहरूको प्रतिस्पर्धाको बावजुद हासिल गरेको छ। श्री देवका अनुसार गत वर्षको कृषि निर्यात 53 अरब डलर मूल्यको थियो। भारत विश्वका शीर्ष 10 कृषि निर्यातक देशमध्ये एक हो। राष्ट्रिय परीक्षा एजेन्सी एनटिएले आगामी नेट परीक्षालाई ध्यानमा राख्दै विद्यार्थीहरू र अभिभावकहरूलाई घोटालाबाजहरूबाट सावधान रहन आग्रह गरेको छ। एजेन्सीले एक सामाजिक मीडिया पोस्टमा भनेको छ, घोटालाबाजहरूले टेलिग्राममा च्यानलहरू चलाइरहेका छन् जसमा जुन 21 हुने परीक्षाको प्रश्नपत्र साझा गर्नको लागि 14,000 देखि 25,000 रुपियाँको माग गरिरहेका छन्। पुनः परीक्षाको कुनै प्रश्नपत्र लिक नभएको एजेन्सीले स्पष्ट पारेको छ। एनटिएका महानिदेशक अभिषेक सिंहको भिडियो पनि जारी गरेको छ, जसमा उहाँले टेलिग्राम एप किन तत्कालका लागि बन्द गरिएको छ भनेर व्याख्या गरेका छन्। श्री सिंहले परीक्षा प्रक्रियालाई कदाचार मुक्त राख्ने एनटिए प्रतिबद्ध रहेको र सबै प्रश्नपत्रलाई सबै हिसाबले सुरक्षित राखिएको बताउनु भएको छ। भारतीय जनता पार्टीले कंग्रेसका नेता तथा लोकसभाका विपक्षी नेता राहुल गान्धीमाथि नीटको पुनः परीक्षा अघि विद्यार्थीहरूको दिमागमा तनाव सृजना गरेको र उनीहरूको एकाग्रतामा बाधा पुर्याएको आरोप लगाएको छ। पार्टी मुख्यालयमा मिडियालाई जानकारी दिनुहुँदै भाजपा प्रवक्ता सुधांशु त्रिवेदीले भन्नुभयो, परीक्षा फेरि सञ्चालन हुने तयारी गरिएको छ र सरकारले यसलाई पूर्ण संवेदनशीलता र सतर्कताको साथ व्यवस्थित रूपमा सञ्चालन गर्न तयारी गरिरहेको छ। उहाँले कंग्रेस पार्टी र विपक्षी दलका नेताहरूले कपटपूर्ण रणनीति अपनाएको आरोप लगाउनु भएको छ। कोइला मन्त्रालयले भोलि मुम्बईमा सतही कोइला लिग्नाइट ग्यासिफिकेसन परियोजनाको प्रबन्धन योजनामाथि तेस्रो रोड सो आयोजना गर्नेछ। सम्मेलनमा महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस र कोइला तथा खानी मन्त्री जी किशन रेड्डीले भाग लिनुहुनेछ। आज विश्व मरुस्थलीकरण र सुखा रोकथाम दिवस हो। यो दिवस मरुस्थलीकरण र खडेरीको प्रभावसँग लड्न जनचेतना फैलाउने उद्देश्यको साथ मनाइन्छ। यस वर्षको विषयवस्तु चरणहरू पहिचान, सम्मान र पुनर्स्थापना रहेको छ। पर्यावरण तथा वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले बाँझो जमिनको पुनरुत्थान गर्ने सरकारको प्रयास प्रकृतिको सेवा मात्र नभएर मानव जातिको भविष्य सुरक्षित गर्ने संकल्प भएको बताउनु भएको छ। नयाँ दिल्लीमा मरुस्थलीकरण र खडेरी विरुद्ध लड्ने अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै श्री यादवले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीले 2,60,00,000 हेक्टर भूमिलाई उब्जाउ बनाउने लक्ष्य राख्नु भएको छ र सरकार यसका लागि द्रुत गतिमा काम गरिरहेको छ। अमेरिका र इरान बीच भएको शान्ति सम्झौतापछि हर्मुज जलडमरू मध्ये यसै सप्ताहन्त खुल्ने भएको छ, जसका कारण ब्रेन्ट क्रुडको मूल्य 5.4% घटेर 786.6 डलर भएको छ। 28 फरवरीमा अमेरिका र इजरायलको ले इरानमाथि गरेको कारवाहीपछि विश्वभरि कच्चा तेलको मूल्यमा ठूलो उछाल आएको थियो र कच्चा तेलको मूल्यमा लगभग 120 डलर प्रति ब्यारल पुगेको थियो। आइसिसी महिला टी20 विश्वकप क्रिकेटमा आज भारत र नेदरल्यान्डमा आज प्रतिस्पर्धा हुनेछ। म्याच आज साँझ 7 बजेदेखि ब्रिटेनको लर्ड्समा हुनेछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले सबै देशहरूलाई अन्तर्राष्ट्रिय समुद्री मार्गहरूको सुरक्षा सुनिश्चित गर्न र नाविकहरूलाई सङ्घर्षसँग सम्बन्धित खतराहरूबाट सुरक्षा दिने आह्वान गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी फ्रान्समा जारी G7 शिखर सम्मेलनमा आफ्नो भ्रमणको दोस्रो दिन आज विभिन्न उच्चस्तरीय कार्यक्रमहरूमा भाग लिनुहुनेछ। केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रौद्योगिकी मन्त्री अश्विनी वैष्णवले भारत एक प्रमुख इलेक्ट्रोनिक्स उत्पादन केन्द्रको रूपमा उदाएको बताउनु भएको छ र राष्ट्रिय परीक्षा एजेन्सी एनटिएले आगामी नेट परीक्षा ध्यानमा राख्दै विद्यार्थीहरू र अभिभावकहरूलाई घोटालाबाजहरूबाट सावधान रहन आग्रह गरेको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।

अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचक मनीष कानु। विषय छ भारतले स्लोभाकियासँगको सम्बन्ध गहिरो बनाएको छ। बाहिर सेवा डेस्क एनएसटी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदीलाई सोमबार युरोप भ्रमणको दोस्रो चरणमा ब्राटिस्लाभामा न्यानो र परम्परागत रूपमा स्लोभाकियन स्वागत गरिएको थियो। प्रधानमन्त्रीलाई स्लोभाकियाका विदेश मन्त्री जुराज ब्यानारले स्वागत गर्नुभएको थियो र स्थानीय कलाकारहरूले सांस्कृतिक प्रदर्शन र भारतको राष्ट्रिय गीत वन्दे मातरमको प्रस्तुति दिएका थिए। श्री मोदीलाई रोटी र नुनको परम्परागत चिन्ह पनि प्रदान गरिएको थियो। साथै परम्परागत नृत्य प्रदर्शन पनि गरिएको थियो। यसलाई उहाँले सांस्कृतिक र इतिहासलाई जीवन्त राख्ने परम्पराको रूपमा प्रशंसा गर्नुभयो। उहाँले एक्समा साझा गर्नुभएको एक पोस्टमा ब्राटिस्लावामा स्वागत मा रोटी र नुनको परम्परागत भेटी समावेश थियो। स्लोभाकियाको समृद्ध सांस्कृतिक सम्पदाको सुन्दर प्रतिबिम्ब र उनीहरूले मन पराउने सद्भावना र मित्रताको मूल्यहरू भनी उहाँले वर्णन गर्नुभयो। प्रधानमन्त्रीलाई ऐतिहासिक ब्राटिस्लावामा महलमा गार्ड अफ अनरसहित औपचारिक स्वागत गरिएको थियो।

मोदीले आफ्नो स्लोभाक समकक्षी रोबर्ट फिकोसँग द्विपक्षीय वार्ता पनि गर्नुभयो। दुई नेताहरूले टेटे र प्रतिनिधि मण्डल स्तरीय ढाँचामा वार्ता गर्नुभयो। उनीहरूले द्विपक्षीय सम्बन्धलाई व्यापक साझेदारीको स्तरमा पुर्याउन स्वागत गर्नुभयो, जसले द्विपक्षीय सम्बन्धमा नयाँ अध्याय चिन्ह गर्दछ, जुन दुई देशहरू बीचको साझा मूल्य र समपरिपक्व गरिएको मित्रताको प्रतिबिम्ब हो। दुई प्रधानमन्त्रीहरूले व्यापार र लगानी, रक्षा र सुरक्षा, अन्तरिक्ष, नागरिक, परमाणु, नवीकरणीय ऊर्जा, डिजिटल नवप्रवर्तन, शैक्षिक आदान प्रदान, संस्कृति र प्रतिभा, गतिशीलता सहित द्विपक्षीय सम्बन्धहरूको सम्पूर्ण क्षेत्रको समीक्षा गर्नुभयो। उनीहरूले नयाँ र उदयमान प्रविधिहरू, एआई र सुपर कम्प्युटरहरू जस्ता नयाँ क्षेत्रमा सहकार्यको लागि अवसर पनि खोज्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले अप्रेल 2025 पहलगाममा भएको आतंकवादी आक्रमणपछि स्लोभाकियाले भारतलाई दिएको एकबद्धता र समर्थनको लागि प्रधानमन्त्री फिकोलाई धन्यवाद दिनुभयो। यसले आतंकवादको सबै रूप र अभिव्यक्तिहरूको प्रतिरोध गर्न दुवै देशको बलियो प्रतिबद्धतालाई जोड्दछ। दुई नेताले पारस्परिक हितका क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा पनि विचार आदान प्रदान गर्नुभयो। दुवैले बहुपक्षीय र विश्वव्यापी शासन संस्थाहरूको सुधारप्रति आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गर्नुभयो। नेताहरूले हालै सम्पन्न भारत यू शिखर सम्मेलनको उत्साहजनक परिणामप्रति सन्तुष्टि व्यक्त गर्नुभयो। उनीहरूले ऐतिहासिक भारत यू एफटीए सफल समापनका साथै संयुक्त व्यापार रणनीतिक एजेण्डा अप्नाएको स्वागत गर्नुभयो, जसले प्रमुख क्षेत्रहरूमा सहयोगलाई गहिरो बनाउन एक प्रमुख कदम चालेको छ। वार्तापछि डिजिटल प्रविधि, श्रम, आप्रवासन, उच्च शिक्षा र अनुसन्धान र सभ्य दृश्य सृजनाको क्षेत्रमा सहयोग सम्बन्धी सम्झौताहरू आदान प्रदान गरियो। रक्षामा सहयोग प्रवर्धन गर्ने आश्रय पत्र पनि आदान प्रदान गरिएको थियो। भारतले कोसिसको प्रतिविधित विश्वविद्यालयमा कृत्रिम बुद्धिमत्तामा पहिलो पटक चेयर स्थापना गर्ने कुरामा पनि सहमति जनाए। प्रधानमन्त्री फिकोले प्रधानमन्त्रीको सम्मानमा दिव्य भोज आयोजना गर्नुभएको थियो। श्री मोदीले स्लोभाकियाका प्रधानमन्त्रीले पारम्परिक रूपमा सुविधाजनक मितिमा भारत भ्रमण गर्न आमन्त्रित पनि गर्नुभयो। प्रधानमन्त्री मोदीले ब्राटिस्लावामा अज्ञात सैनिकको समाधिमा स्लोभाकियाका शहीद सैनिकहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। उहाँले स्मारकमा माली अर्पण गर्नुभयो र दोस्रो विश्वयुद्धको समयमा स्लोभाकियाको मुक्तिमा महत्वपूर्ण भूमिका खेल्ने बहादुर सेनाहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। दुई प्रधानमन्त्रीले रेलवे, रक्षा, अटोमेटिक ऊर्जा, आईटी र स्वास्थ्य सेवा लगायत विभिन्न क्षेत्रमा स्लोभाकियाका प्रमुख व्यापार र उद्योग नेताहरूसँग अन्तर्क्रिया पनि गर्नुभयो। श्री मोदीले भारत र स्लोभाकियाको बीचको व्यापार, देश र व्यवसाय संलग्नताको विस्तारको प्रशंसा गर्नुभयो। उहाँले हालैको वर्षहरूमा भारतले व्यापार गर्न, सहजतालाई प्रवर्धन गर्न र पारदर्शी, स्थिर र लगानीकर्ता मैत्रिक आर्थिक वातावरणलाई बढावा दिन ल्याएको प्रमुख सुधार र नीतिगत पहलहरूको प्रशंसा गर्नुभयो। उहाँले स्लोभाकिया कम्पनीहरूलाई भारतमा बढ्दो अवसरहरूको फाइदा उठाउन आमन्त्रित गर्नुभयो। विशेष गरी पूर्वाधार, रक्षा, नवीकरणीय ऊर्जा, डिजिटल नवप्रवर्तन, अर्धचालक, एआई र स्वास्थ्य सेवा क्षेत्रमा स्लोभाक उद्योग नेताहरूले विकसित भारततर्फ भारतको सुधारको स्वागत गर्नुभयो र भारतको आर्थिक मार्गमा विश्वास व्यक्त गर्नुभयो। उनीहरूले भारतीय उद्यमानसँग बढ्दो लगानी, प्रविधि साझेदारी र संयुक्त उद्यमानहरू मार्फत भारतमा आफ्नो पहिचान बलियो बनाउन आफ्नो रुचि व्यक्त गर्नुभयो।

0: खरसाङ हो। प्रादेशिक समाचार सारण मंगलबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार नयाँ दिल्लीमा एक विशेष कार्यक्रममा प्रधानमन्त्री विकसित भारत रोजगार योजना अन्तर्गत लगभग 2400 प्रोत्साहन राशि वितरण गर्नुहुनेछ। गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेसन जीटीएका प्रमुख कार्यपाल अनित थापाले जीटीए चिफ तथा सभासद पदबाट राजीनामा दिनुभएको छ। पश्चिम बंगाल सरकारले जनकल्याण शिविरको अवधि एक दिनको लागि बढाउने निर्णय लिएको छ। राज्यकै सर्वाधिक ठूलो दार्जिलिङ पुल बजार खण्ड पञ्चायत समितिमा भारतीय जनता पार्टीको बोर्ड गठन भएको छ। अनि आकाशवाणी खरसाङका अप्पर डिभिजन क्लर्क वरिष्ठ लिपिक श्री दावानार नर्बु यल्मोको असामयिक निधन भएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार नयाँ दिल्लीमा एक विशेष कार्यक्रममा प्रधानमन्त्री विकसित भारत रोजगार योजना पीएमवीबीआरवाई अन्तर्गत लगभग 2400 करोड़ रुपियाँको प्रोत्साहन राशि वितरण गर्नुहुनेछ। प्रधानमन्त्री कार्यालय पीएमओले भनेको छ, यो वितरण केन्द्रको प्रमुख रोजगार आधारित प्रोत्साहन योजनाको कार्यान्वयनमा एक महत्वपूर्ण उपलब्धि हो, जसको उद्देश्य रोजगार सृजनालाई गति दिनु, रोजगारलाई औपचारिक बनाउनु र सामाजिक सुरक्षा दायरा विस्तार गर्नु हो। पीएमओले भनेको छ, यस योजनाले देशभरिका लगभग 15 लाख लाभार्थीहरूलाई रोजगार प्राप्त गर्न मदत गरेको छ। यस योजना अन्तर्गत पहिलो पटक काम गर्ने कर्मचारीहरूले उनीहरूलाई कार्यक्षेत्रमा सामेल हुन मदत गर्न 15,000 रुपियाँसम्मको प्रोत्साहन प्राप्त गर्न योग्य छन्। थप रोजगार सृजना गर्ने रोजगारदाताले प्रत्येक अतिरिक्त श्रमिकहरूका लागि मासिक 3,000 रुपियाँसम्म प्रोत्साहन पाउने भएका छन्। यस योजनाले विनिर्माण क्षेत्रलाई पनि विशेष सहयोग प्रदान गर्दछ। विनिर्माण क्षेत्रका नियोक्ताले 4 वर्ष र अन्य क्षेत्रका नियोक्ताले 2 वर्षका लागि प्रोत्साहन पाउनेछन्। गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेसन जीटीएका प्रमुख अनित थापाले जीटीए चिफ तथा सभासद पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ। जनताको दीर्घकालीन आकांक्षा र गोर्खा समुदायको अधिकार प्राप्तिका लागि आफूले यो कदम चालेको बताउनु भएको छ। आफ्नो सम्बोधनमा थापाले गोर्खाहरूको जन आकांक्षा पूरा हुनु आवश्यक रहेको उल्लेख गर्नुहुँदै शान्तिपूर्ण लोकतान्त्रिक तथा संवैधानिक पद्धति मार्फत सरकार समक्ष जनभावनालाई सम्बोधन गर्न आग्रह गर्नुभएको छ। उहाँले जनताको आवाजलाई सम्मान गर्दै समस्याको स्थायी समाधान खोज्न सबै पक्षलाई एकजुट हुन अपील समेत गर्नुभएको छ। यो घटनालाई लिएर पहाड़को राजनैतिक वृत्तमा निकै हलचल मचिएको छ।
1: नमस्कार, आज म तपाईँहरूको माझ ठुलो डिसिजन लिन गइरहेको छु। इलेक्सन पश्चात जुन एउटा पहाड अन्यलतामा छाइरहेको छ अनि मान्छेले नयाँ सरकार चुनिसकेको छ र नयाँ सरकारमाथि एउटा मान्छेको आस्था भरोसा धेरै छ उहाँहरूमाथि, नयाँ सरकारमाथि, र त्यो सरकारमाथि एउटा अब हाम्रो जातिले न्याय र उन्नति पाउँछ भन्ने पनि मान्छेको भरोसा आस्था छ, त्यसलाई मैले एक्सेप्ट गर्नुपर्छ।

0: समुद्रलाई मध्यनजर गर्दै पश्चिम बंगाल सरकारले शिविरको अवधि एक दिनको लागि बढाउने निर्णय लिएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज दक्षिण 24 परगनाको फाल्टामा आयोजित एक जनकल्याण शिविरको निरीक्षण भ्रमण गर्नुहुँदै अब यो अभियान बिहिबारसम्म जारी रहने घोषणा गर्नुभयो। मुख्यमन्त्री श्री अधिकारीले भन्नुभयो, निर्धारित समयमा सबै क्षेत्रहरूमा पर्याप्त संख्यामा शिविर आयोजना गर्न नसकिएको कारणले शिविरहरूमा लाभार्थीहरूको अत्याधिक भीड़ देखिँदैछ।
1: मुख्यमन्त्री शुभेन्दु अधिकारीले भन्नुभयो, राज्यका मानिसहरूले सरकारमाथि विश्वास व्यक्त गरिरहेका छन् र ठूलो संख्यामा सरकारी योजनाहरूको लाभ लिनका लागि शिविरहरूमा पुगिरहेका छन्। उहाँले भन्नुभयो, जनकल्याण शिविरहरूको माध्यमबाट केन्द्र तथा राज्य सरकारका विभिन्न योजनाहरूको लाभ एउटै समयमा उपलब्ध गराइँदैछ। मुख्यमन्त्री श्री अधिकारी अनुसार सरकारले यो सुनिश्चित गरिरहेको छ कि नागरिकहरूलाई सबै कल्याणकारी योजनाहरूको लाभ पूर्ण पारदर्शिता तथा भ्रष्टाचार रहित प्राप्त होस्। मुख्यमन्त्री श्री अधिकारीले बताए अनुसार 54 योजनाहरूलाई जन कल्याण शिविरको माध्यमबाट मानिसहरूसम्म पुर्याइँदैछ। यसमा आयुष्मान भारत योजना सबैभन्दा महत्वपूर्ण छ। उहाँले भन्नुभयो, राज्यका 1,43,00,000 परिवार तथा लगभग 6.5 करोड मानिसहरूलाई यस योजनाको लाभ प्राप्त हुनेछ। आकाशवाणी खरसाङ, रोशनी छेत्री।
0: समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मिडिया ह्यान्डल एक्समा @AIN News खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको बोर्ड रहेको खरसाङ खण्ड पञ्चायत समितिको बोर्ड पनि ढलेको छ। आज खरसाङ खण्ड पञ्चायत समितिको 5 कर्म अध्यक्ष सहित जम्मा 11 पञ्चायत समिति सदस्यहरूले सामूहिक रूपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाबाट राजीनामा दिएका छन्। भारतीय रेलवेले पूर्वी रेलवेको सिग्नलिङ प्रणालीको आधुनिकीकरणका लागि 405 करोड रुपियाँ लागतको परियोजना स्वीकृत गरेको छ। यस परियोजना अन्तर्गत रिले आधारित इन्टरलकिङ प्रणालीहरूलाई 32 स्टेशनहरूमा इलेक्ट्रोनिक इन्टरलकिङमा रूपान्तरण गरिनेछ। पश्चिम बंगालमा तृणमूल कांग्रेसका नेता तथा उत्तर बंगालका पूर्व विकास मन्त्री उदयन गुहालाई पुलिसले पक्राउ गरेको छ। कुचबिहार पुलिसले आज कोलकाताको फूलबागानस्थित उनको फ्ल्याटबाट पक्राउ गरेको हो। राज्यमा सत्ता परिवर्तनसँगै अस्थिरतामा रहेको राज्यकै सबैभन्दा ठूलो खण्ड दार्जीलिङ पुल बजार खण्ड पञ्चायत समितिमा अन्तत भारतीय जनता पार्टीले बोर्ड गठन गर्न सफल भएको छ। आज खण्ड विकास कार्यालयमा आयोजित फ्लोर टेस्टमा बहुमत साबित गर्दै पहिलो पटक खण्ड पञ्चायत समिति भाजपाले दखल गर्न सफल भएको हो। खण्ड विकास कार्यालयमा अधिकारीहरू सामु गरिएको फ्लोर टेस्टमा 42 सदस्यहरू मध्येमा 37 जनाले भाजपाको पक्षमा सहमति जनाएपछि भाजपा दरिलो उभिन्दै खण्डमा आफ्नो पकड जमाएको हो। आकाशवाणी खरसाङका अप्पर डिभिजन क्लर्क वरिष्ठ लिपिक श्री दावा नर्बु यल्मोको असामयिक निधन भएको छ। उहाँ विगत 1 चिकित्सकीय उपचारमा हुनुहुन्थ्यो। उहाँको निधन मुम्बईको टाटा मेमोरियल अस्पताल मुम्बईमा हिजो 16 जुनको दिन अपरान्ह 3:50 भएको थियो।
2: आज अपराह मुम्बईबाट उहाँको पार्थिव शरीर बागडुग्रा हवाई अड्डा ल्याइयो। बागडुग्राबाट एम्बुलेन्समा उहाँका परिवार तथा आकाशवाणी खरसाङका कर्मीहरूद्वारा विभिन्न वाहनहरूको कन्वयका साथ खरसाङको रेडियो स्टेशनमा पनि ल्याइयो। आकाशवाणी खरसाङको प्राङ्गणमा उनको पार्थिव शरीरलाई केही समयका लागि राखिएको थियो, जहाँ आकाशवाणी क्लस्टर प्रमुख जितेन्द्र कुमार रोयले श्रद्धाञ्जली अर्पित गर्नुभयो। त्यसपछि आकाशवाणी खरसाङका 100 अधिक कर्मीहरूले खदा अनि पुष्प अर्पित गरी भावपूर्ण श्रद्धाञ्जली अर्पित गरे। आकाशवाणी खरसाङबाट उहाँको पार्थिव शरीर चौरस्ता नजिक आलुबारी दार्जिलिङमा उहाँको पैतृक निवासमा लगियो। भोलि उहाँको अन्तिम संस्कार गरिनेछ। उहाँ आफ्नो धर्मपत्नी अनि 2 छोडेर परलोक गमन हुनुभएको छ। उहाँको असामयिक निधनप्रति आकाशवाणी खरसाङ तथा पहाडका सबै रेडियो रिले सेन्टरहरू तथा सिलगढी आकाशवाणीका कर्मीहरूले गहिरो शोक समवेदना व्यक्त गरेका छन्। उहाँ आकाशवाणीमा 22 मार्च 1993 सेवारत हुनुभएको थियो। उहाँले अल इन्डिया रेडियो खरसाङमा नै पहिलो नियुक्ति पाउनु भएको थियो। उहाँले आफ्नो सेवाको समय पूरा नगरी नै संसार छोड्नुभयो। आकाशवाणी खरसाङले उहाँको पार्थिव शरीरलाई कर्मचारीहरूको अश्रुपूर्ण

0: आकाले अन्तिम विदाई गर्यो उहाँको आत्माको शान्ति र मोक्षका लागि आकाशवाणी खरसाङले प्रार्थना सभा पनि आयोजित गर्यो तथा उहाँको सम्मानमा 2 मिनटको मौन धारण गर्यो रेडियोका अवकाश प्राप्त कर्मचारीहरू पनि रेडियो स्टेशनमा उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नु भेला भएका थिए आकाशवाणी समाचार खरसाङको निम्ति दिव्यतम अधिकार
1: अब अन्त्यमा मुख्य समाचार प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार नयाँ दिल्लीमा एक विशेष कार्यक्रममा प्रधानमन्त्री विकसित भारत रोजगार योजना अन्तर्गत लगभग 2400 करोड रुपियाँको प्रोत्साहन राशि वितरण गर्नुहुनेछ गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशन जीटीए का प्रमुख कार्यपाल अनित थापाले जीटीए चीफ तथा सभासद पदबाट राजीनामा दिनुभएको छ पश्चिम बंगाल सरकारले जनकल्याण शिविरको अवधि एक दिनको लागि बढाउने निर्णय लिएको छ अनि आकाशवाणी खरसाङका अप्पर डिभिजन क्लर्क वरिष्ठ लिपिक श्री दावा नर्बु यल्मोको असामयिक निधन भएको छ यसका साथै आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो